0: ले सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्ती मन्त्री लम्साल दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभएको छ। लम्सालले आज शनिबार कालीकोट नागमा गमगढी सडक र भोलि आइतबार खुलाली कोल्टी सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने तालिका छ। ती सडकको निरीक्षण सकेका लगत्ती उहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाको भनाइ छ। इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएको कुवेतले जनाएको छ। ऊर्जा भट्टी र पानी शुद्धिकरण केन्द्र पनि क्षतिग्रस्त भएका कुवेती अधिकारीहरूले बताएका छन्। इरानले पश्चिम एसियाका फौजी संरचना लक्षित आक्रमण गरिएको बताएको छ। जेरुसलेमबाट बीबीसीका बारबरा प्लेटुसरको रिपोर्ट।
1: Iran has released footage of what it says are drones being fired at Kuwait, aimed at U.S. military support centers.
2: Yo, BFBS, Gorkha Radio.

0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सर्वोच्च अदालतका आदेश अनुसार कानून निर्माण प्राथमिकतामा रहने बताउनु भएको छ। सार्वजनिक वक्तव्य दिँदै मन्त्री गौतम
1: सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौं भन्ने हाम्रो लक्ष्य रहेको छ। कानून सुधार तथा कानून निर्माण वर्ष यो देशको कानूनी प्रणालीलाई समयानुकूल बनाउनको लागि हामीले हाम्रो सब प्रयासबाट शुरू गरेको एउटा राष्ट्रिय अभियान हो।
0: उहाँका अनुसार कानून निर्माणको प्रगति विवरण दिन कन्जुस्याई गरिने छैन।
1: कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ।
0: उच्च अदालत पाटनले मुद्दा फर्स्युटको अवस्था सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष शुरूआतका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै अदालतले मुद्दाको चाप बढ़िरहे पनि फर्स्युट भइरहेको बताएको छ। रजिस्ट्रार अशोक कुमार छेत्री,
2: यस अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 5,609 र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका 10,530 गरी कुल 16,139 मुद्दा तथा रिट समेत गरी यति लगत 16,139 थान लगत छ। सोमध्ये 11,468 थान मुद्दा फर्स्युट भएको बेहोरा जानकारी गराउँदछु। वार्षिक कार्योजनाले निर्धारण गरे बमोजिम यस आर्थिक वर्षमा यस अदालतको वार्षिक लक्ष्य कुल लगतको 66% अर्थात् 10,652 थान फैसला गर्नुपर्नेमा 71.05% अर्थात् 11,468 थान फर्स्युट भएको छ।
0: दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ।
3: हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क संकलन गर्न सकिने व्यवस्था गरिएको छ। संकलित रकम सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाको पहिलो सुरुङको रूपमा रहेको यो मार्ग विक्रम सम्वत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण शुरू भई विक्रम सम्वत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौँडा अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो।
0: नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाइएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग समझदारी पत्रको प्रक्रिया अघि बढाइएको जनाएको छ। हाल लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा वायु प्रदूषण भएकोमा क्यानाडालाई दोष दिनुभएको छ। आरसी बढी ठाउँमा लागेको आगोले प्रदूषण भइरहेका बेला ट्रम्पले आरोप लगाउनु भएको हो। जंगलको आगोले प्रदूषण फैलाएपछि न्यूयोर्क, टोरन्टो लगायत अमेरिका र क्यानाडाका शहरमा घातक तहस महको सतर्कता सूचना जारी गरिएको छ। हौस् त अहिलेसम्मका खबरहरू।

0: डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खस्रे खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। धनगढ़ीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान सड़कबाट 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरुण बहादुर सिंहले जानकारी दिनुभयो। दार्चुलाको अपिहिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लुथ्याल र सोही ठाउँका 20 वर्षीय हुम लुथ्यालको ज्यान गएको प्रहरीले जनाएको छ। खाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजदेखि पर्सी सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पनि यो हप्ता देशभर मनसूनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्य तीर देशका विभिन्न ठाउँमा मुसलधारे र आरी घुप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदी नाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च अदालत तुलसीपुर नेपालगंज इजलासले आर्थिक वर्ष 2082-83 2163 मुद्दा मध्ये 1354 मुद्दा फरछोट गरेको छ। प्रतिशतका आधारमा 62.60% मुद्दा फरछोट भएको अदालतले जनाएको छ। शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका न्यायाधीश वामदेव गेवालीले अदालतले 2 वर्षभन्दा पुराना सबै मुद्दा फरछोट भएको जानकारी दिनुभयो। न्यायाधीश गेवालीका अनुसार असार मसान्तसम्म 18 महिना पूरा गरेका 15 मुद्दा मात्र फरछोट हुन बाँकी रहेका छन्। ती मुद्दा पनि साउन भित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो। अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका 642 र नयाँ दर्ता भएका 1521 गरी कुल 2163 मुद्दा लगतमा रहेका थिए। तीमध्ये 1354 मुद्दा फर्सिट हुँदा 809 उच्चाम मुद्दा चालू अवस्थामा छन्। वार्षिक कार्य योजना अनुसार अदालतले 2490 मुद्दा लगत रहने अनुमान गर्दै 1743 मुद्दा फर्सिट गर्ने लक्ष्य राखेको थियो। सोही आधारमा लक्ष्य अनुसार 77.7% उपलब्धि हासिल भएको छ। ताप्लेजुङको पाथीभरामा चढ़ाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको छ। माना र पाथीका सिक्का भरेर रातो कपड़ाले पोको पारी चढ़ाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङभाङको भनाइ छ।
1: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभयो बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजा आजाको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएरै हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाई गर्न सकेका छैनौँ।
0: कतिपय दर्शनार्थीको भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथीभराका प्रमुख गुरु टीका पौडेल:
2: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस् अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ, काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरेको छ गुरु, हामीलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
0: जुत्ता उद्योगीहरूले आफूहरूका समस्या समाधानका लागि प्रधानमन्त्रीबाट आश्वासन पाएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे:
3: बोर्डरको नाकाबाट जुन चोरी पैठारी नियन्त्रण भयो भनेर जुन नयाँ सरकार आइसकेपछिबाट जुन कुराहरू हामीलाई थियो तर व्यवहारमा त्यो महसुस अझै भइसकेको छैन र त्यो चोरी पैठारी निरन्तर छ भनेर हामीले महासचिव केवलै हाम्रो सम्माननीयज्यूलाई त्यो कुरा अवगत गरायौँ। त्यो कुरालाई चाहिँ हामीहरूले तत्काल हाम्रो तर्फबाट हुनसक्ने कुराहरू थप हामी गर्छौँ भनेर सम्माननीयज्यूले भन्नुभएको छ। हाम्रो त्यो चोरी पैठारी एउटा मेन कुरा हो भने अर्को कुरा भनेको हाम्रो एक्सपोर्टमा पनि हाम्रोलाई अलिकति जुन विशेष गरी हाम्रो इन्डियामा अहिले एक्सपोर्ट छ त्यहाँ चाहिँ बिआइएस सर्टिफिकेट रिन्युल गरेदेखि लिएर विभिन्न कुराहरूमा त्यहाँ हडल छ।
0: प्रधानमन्त्रीसँग उद्योगसँग सम्बन्धित माग सुनाइएको उहाँको भनाइ छ। जुत्ता उद्योगले मुलुकमा 50,000 जनालाई रोजगारी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा वायु प्रदूषण भएकोमा क्यानाडालाई दोष दिनुभएको छ। 800 बढी ठाउँमा लागेको आगोले प्रदूषण भइरहेका बेला ट्रम्पले आरोप लगाउनु भएको हो।

0: डडेलधुराको अमरगढी नगरपालिका साथ खस्त्री खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। धनगढ़ीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान सड़कबाट 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लोथ्याल र सोही ठाउँका 20 वर्षीय होम लोथ्यालको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरमा ठूलो पानी परेको छ। आजदेखि पर्सि सोमबारसम्म मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले यो हप्ता देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै हप्ताको मध्यतिर देशका विभिन्न ठाउँमा मुसलधारे र आरीघुप्टे वर्षा हुन सक्ने जनाएको छ। महाशाखाले हप्ताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास पहिरोको जोखिम भएका क्षेत्र तथा जुभान हुने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कलाकार दुर्गेश थापाले मास्टर नै चलचित्रको गीत फिर्ता लिनु भएको छ। गीतले शिक्षिकाहरूप्रति अपमान गरेको भन्दै शिक्षक महासंघले विरोध जनाएपछि थापाले गीत फिर्ता लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाइएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरले नाम दिएकी मोडलले गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ।
1: हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क संकलन गर्न सकिने व्यवस्था गरिएको छ। संकलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाको पहिलो सुरुङको रूपमा रहेको यो मार्ग विक्रम सम्वत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण शुरू भई विक्रम सम्वत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौँडा अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो।
0: नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाइएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग समझदारी पत्रको प्रक्रिया अघि बढाइएको जनाएको छ। हाल लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज, नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मुलुकमा वायु प्रदूषण भएकोमा क्यानाडालाई दोष दिनुभएको छ। 800 बढी ठाउँमा लागेको आगोले प्रदूषण भइरहेका बेला ट्रम्पले आरोप लगाउनु भएको हो। जंगलको आगोले प्रदूषण फैलाएपछि न्यूयोर्क, टोरन्टो लगायत अमेरिका र क्यानाडाका शहरमा घातक तहसमको सतर्कता सूचना जारी गरिएको छ। यही बीच न्यू जर्सीमा हुन लागेको विश्वकप फुटबल फाइनलका लागि वायु प्रदूषणको अनुगमन भइरहेको फिफाले जनाएको छ। खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: झापाको गौरीगंजमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। हुलाकी राजमार्ग अन्तर्गत गौरीगंज दुई कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरुङ रतुवामाई नगरपालिका पाँच गोविन्दपुरका 30 वर्षीय मोहम्मद नूर इस्लाम र सोही ठाउँका 35 वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो। मोहम्मद नूरको मोटरसाइकलमा हक पछाडि बसेका थिए। प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इस्लामको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पछाडि सवार हकको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको हो। कार चालक विराटनगर महानगर पालिका 13 का 35 वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ। कमैया मुक्तिको 26 वर्ष पूरा भएको छ। 2057 साल साउन 2 गते आजकै दिन सरकारले अनुचित ऋण सौकी मिनाहा सहित कमैया मुक्तिको घोषणा गरेको थियो। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै मुक्त कमैयाले घर जमिन र सम्मानजनक जीवन पाउने आशा गरेका थिए। सरकारले उनीहरूलाई जग्गाको लाल पूर्जा त दियो तर त्यसको श्रेष्ठता कायम भएन। त्यस यता मालपोत कार्यालय धाउँदा धाउँदा वर्षौं बिते। समस्या भने जहाँको त्यही छ। मुक्त कमैया मध्येकी एक कैलालीकी फूलमती डगौरा थारूका अनुसार यो समस्या धेरै ठाउँमा छ। सयौं मुक्त कमैया परिवारले अझै पुनस्थापनाका विभिन्न समस्या भोगिरहेका छन्। कतिपयसँग परिचय पत्र छ तर पुनस्थापनामा समेटेका छैनन्। कतिपयसँग लाल पूर्जा छ तर श्रेष्ठता छैन। कतिपयले पाएको जग्गा डुबान र नदी कटानको जोखिममा छ। सरकारी तथ्याङ्क अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो। तीमध्ये पुनस्थापना योग्य ठहरिएका 27,570 परिवार मध्ये 27,021 परिवारले घर वा जग्गा प्राप्त गरेका छन्। जमिन पाउन योग्य मानिएका 27,570 कमैया परिवार मध्ये केवल 25,195 अर्थात 91% मात्र जमिन पाएका छन्। मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 लक्ष्यको 70% राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा 32,88,60,11,000 राजस्व संकलन गरेको हो। जसमध्ये आन्तरिक राजस्व संकलन 5,76,56,24,000 रहेको अर्थ मन्त्रालयका तथ्याङ्क अधिकृत राजेन्द्र आचार्यले जानकारी दिनुभयो। प्रदेश सरकारले घर जग्गा रजिस्ट्रेशनबाट 1,77,95,00,000 र सवारी साधन करबाट 2,27,81,00,000 राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा सवारी चालक अनुमति पत्र वितरण गर्दा सवारी दर्ता दस्तुरबाट 89,56,00,000 यातायात क्षेत्रको आमदानीबाट 12,64,00,000 72,72 बिक्रीबाट 20,15,00,000 राजस्व संकलन भएको छ। प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर बापत 8,86,85,00,000 अन्त शुल्क कर बापत 3,20,43,00,000 प्राप्त गरेको छ। संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ 7,06,16,00,000 सशर्त अनुदान चालुतर्फ 2,17,27,00,000 सशर्त पुँजीकतर्फ 1,56,30,00,000 प्राप्त भएको तथ्याङ्क अधिकृत आचार्यले बताउनुभयो। बर्ड फ्लूको कारण घटेको कुखुराजन्य उत्पादनको खपत अहिले फेरि बढ्न थालेको छ।
1: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल हाचुरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8,00,000 किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6,00,000 किलोमा झरेको थियो। अहिले फेरि बढ्ने क्रम शुरू भएको छ। लामिछानेका अनुसार चल्ला नबिकेर 3 पटकको ह्याच नष्ट गरिएको थियो। ह्याचरी उद्योगहरूले 1 हप्तामा 2 ह्याच चल्ला उत्पादन गर्छन्। बोइलरको प्रतिगोटा 90 बिक्री भएको चल्ला 25 बिक्री गर्नुपर्ने बाध्यता थियो। अहिले बढेर 40 पुगेको उहाँले जानकारी दिनुभएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक 45,00,000 कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28,00,000 हाराहारीमा झरेको थियो। जेठको अन्तिममा 1 क्रेट अण्डाको 550 बिक्री भएकामा मूल्य झरेर 450 पुगेको थियो। अहिले अण्डाको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको उहाँले बताउनु भएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठले
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: अन्य समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।

0: झापाको गौरीगंजमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। हुलाकी राजमार्ग अन्तर्गत गौरीगंज दुई कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरुङको रतुवामाई नगरपालिका पाँच गोविन्दपुरका 30 वर्षीय मोहम्मद नूर इस्लाम र सोही ठाउँका 35 वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो। मोहम्मद नूरको मोटरसाइकलमा हक पछाडि बसेका थिए। प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक इस्लामको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पछाडि सवार हकको विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। कार चालक विराटनगर महानगरपालिका 13 का 35 वर्षीय विवेक सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 2,43,82 करोड़ राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। कार्यालयले गत आर्थिक वर्षभरिमा 2,73,37 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट 5,88,25 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। विभागको कुल वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45% रहेको छ। मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ। सत्ता साझेदार दलबीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमाले 3-3 तथा नेपाली कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालय संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि कांग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढ़ेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ। उच्च अदालत पाटनले मुद्दा फर्चोटको अवस्था सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष शुरूवातका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै अदालतले मुद्दाको छाप बढ़िरहे भने फर्चोट भइरहेको बताएको छ। रजिस्ट्रार अशोक कुमार छेत्री।
1: यस अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 5,609 र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका 10,530 गरी कुल 16,139 मुद्दा तथा रिट समेत गरी यति लगत 16,139 थान लगत छ। सोमध्ये 11,468 थान मुद्दा फर्चुट भएको बेहोरा जानकारी गराउँदछु। वार्षिक कार्ययोजनाले निर्धारण गरे बमोजिम यस आर्थिक वर्षमा यस अदालतको वार्षिक लक्ष्य कुल लगतको 66% अर्थात् 10,652 थान फैसला गर्नुपर्नेमा 71.05% अर्थात् 11,468 थान फर्चुट भएको छ।
0: असार 25 आन्दोलनरत मेटर ब्यास पीड़ित र सरकारी वार्ता टोली बीच कुरा मिलेको छ।
2: सरकारी वार्ता टोली र आन्दोलनरत मेटर ब्याज पीड़ितका प्रतिनिधि बीच 9 सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मेटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 विशेष विधेयकको मस्यौदा तयार गरेर मेट्रो ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 सहित सहजीकरण समिति गठन गरेर 6 सबै उजुरी फर्चौट गरिनेछ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: PFBS गोर्खा रेडियो हो।

0: म्याग्दीको बेनी नगरपालिका चार घुमाउने भीरमा पहिरो खस्ता बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रका मंगला मालिका र धौलागिरी गाउँपालिकासँगै बागलुङको ढोरपाटन तथा रूकुमतर्फ आवत जावत गर्ने सोझो यातायात बन्द भएको छ। अहिले पहिरो पन्साउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। अधिक वर्षाको चेतावनी जल तथा मौसम विज्ञान विभागले दिएको हुँदा अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा वैकल्पिक व्यवस्था अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082/83 2,43,22,82 करोड़ राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको 89.19% राजस्व संकलन गरेको सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। कार्यालयले गत आर्थिक वर्षभरिमा 2,73,37 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट 5,88,25 करोड़ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। विभागको कुल वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45% रहेको छ। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम अनलाइन मार्फत लिन सकिने सेवा शुरू गरेको छ। डिजिटल सेवा विस्तार सेवा प्रवाहलाई सहज बनाउने र ग्राहक मैत्री प्रणाली विकास गर्ने उद्देश्यले सेवा शुरू गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै प्रतिनिधि मार्फत सिम बुझ्ने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ। संचार मन्त्रालयले यस अघि सारेको सुधारात्मक कार्य योजनामा नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण तथा डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ। यसै अनुसार कम्पनीले मोबाइल सेवा व्यवस्थापन, प्रशासनिक प्रक्रिया सरलीकरण तथा सेवा केन्द्रित सेवा विस्तारका कार्यक्रम अघि बढ़ाएको जनाएको छ। डडेलधुराको अमरगढ़ी नगरपालिका साथ खसरे खानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। धनगढ़ीदेखि दार्चुला जाँदै गरेको बोलेरो जीप आज बिहान सड़कबाट 500 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख वरूण बहादुर सिंहले जानकारी दिनुभयो। दार्चुलाको अभिहिमाल गाउँपालिका एकका 25 वर्षीय शुभम लोथ्याल र सोही ठाउँका 20 वर्षीय होम लोथ्यालको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। असार 25 देखि आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोली बीच कुरा मिलेको छ।
1: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
0: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग 3 बुधे माग राख्दै 5 दिने अल्टिमेटम दिनुभएको छ। डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगमा नियुक्त गरेका पदाधिकारीलाई हटाउन मापदण्ड विपरीत निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव खारेज गर्न तथा चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न माग गर्नुभएको हो। केसीले यी माग पूरा गर्न 5 दिनको समय दिनुभएको छ। साउन 5 गतेसम्म माग सम्बोधन नभएमा सत्याग्रहमा बस्ने डाक्टर केसीको चेतावनी रहेको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस कुलकर्म रेडियो हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक वर्षाले आकस्मिक बाढ़ी पहिरो डुबान गेग्रान बहाव र कटानको जोखिम बन्ने भएकाले सतर्कता अप्नाउन प्राधिकरणले सबैमा आग्रह गरेको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँच थर इलाम झापा सुङ्खुवासभा तेह्रथुम भोजपुर खोटाङ धनकुटा सिन्धुली ललितपुर काभ्रे सिन्धुपाल्चोक नुवाकोट चितौन गोर्खा लमजुङ कास्की तनहुँ पर्वत बागलुङ म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी सञ्चालनमा विशेष सावधानी अप्नाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर स्काभेटर लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारवाला निकायलाई आग्रह गर्नुभएको छ। पछिल्लो 24 घण्टामा मात्र 521 सवारी चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कारबाहीमा 12, सड़क बत्ती उल्लंघन गर्ने 26 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 66 जनालाई कारबाही गरिएको हो। यस्तै सवारी साधनको अवस्था ठिक नभएका 7, निषेधित क्षेत्रमा हर्न बजाउने 32, सड़क फुटपाथमा पार्किङ गर्ने 19 र अन्य सवारी नियम नमान्ने 323 जना कारबाहीमा परेका हुन्। उच्च अदालत तुलसीपुर नेपालगंज इजलासले आर्थिक वर्ष 2082-83 2163 मुद्दा मध्ये 1354 मुद्दा फरछुट गरेको छ। प्रतिशतका आधारमा 62.60% मुद्दा फरछुट भएको अदालतले जनाएको छ। शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर नेपालगंज इजलास न्यायाधीश वामदेव गेवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फरछुट भएको जानकारी दिनुभयो। न्यायाधीश गेवालीका अनुसार असार मसान्तसम्म 18 महिना पूरा गरेका 15 मुद्दा मात्र फरछुट हुन बाँकी रहेका छन्। ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो। अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका 642 र नयाँ दर्ता भएका 1521 गरी कुल 2163 मुद्दा लगतमा रहेका थिए। तीमध्ये 1354 मुद्दा फरछुट हुँदा 809 मुद्दा चालू अवस्थामा छन्। वार्षिक कार्य योजना अनुसार अदालतले 2490 मुद्दाको लगत रहने अनुमान गर्दै 1743 मुद्दा फरछुट गर्ने लक्ष्य राखेको थियो। सोही आधारमा लक्ष्य अनुसार 77.7% उपलब्धि हासिल भएको छ। मध्यस प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ। सत्ता साझेदार दलबीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि कांग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मधेस प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढ़ेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाएको छ। यो वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेसमा करिब 58% रोपाई सकिएको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असारसम्ममा मधेस प्रदेशमा 57.93% हेक्टरमा रोपाई सकिएको हो। त्यसमध्ये सबैभन्दा बढी सिराहामा 80%, सबैभन्दा कम महोत्तरीमा 39% रोपाई भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। सप्तरीमा 68,000 हेक्टर मध्ये 34,000 हेक्टरमा, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,000 हेक्टरमा धान रोपाई सकिएको छ। यस्तै धनुषामा 22,000 हेक्टर, महोत्तरीमा 15,000, सर्लाहीमा 25,000 हेक्टरमा, रौतहटमा 21,000 हेक्टर, बारामा 25,000 हेक्टर र पर्सामा 35,000 हेक्टरमा रोपाई सकिएको छ। अहिले पानी पर्याप्त भएपछि
अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। बागमती प्रदेश सरकारमा एमालेका तीनजना बिना विभागीय सहित छजना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा सरकारमा हुनुहुन्छ। त्यसै गरी बिना विभागीय मन्त्रीमा किरण थापा मगर, जयराम श्रेष्ठ र भरत बहादुर केसी रहनु भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले गत जेठ 21 गते मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय गरेको थियो। सो निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याइएपछि 8 मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। सप्तरी जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरूवाको माग गर्दै कैदीबन्दी आन्दोलनमा उत्रिएका छन्। कारागारका जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू 3 दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरूवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टी तेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको बताइएको छ। राजविराज नगरपालिका 15 मुसहर नियाका कैदी धनेन्द्र प्रसाद शाहले आफूलाई चौकीदार बनाइदिने भन्ने चौकीदार कामेश्वर यादवले गत जेठ 5 गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्ति मार्फत जेलर मण्डलको नाउँमा आफूसँग 5 लाख घुस लिएको आरोप लगाउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि 2 दिन मुलुकका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आकस्मिक बाढ़ी पहिरो डुबानको जोखिम बढ़ने भएकाले सतर्कता अप्नाउन प्राधिकरणले सबैमा आग्रह गरेको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। विशेष गरी पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, सितोवन, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा गाड़ी नचलाउन भनिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले 3 सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर, स्काभेटर, लोडर लगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्व सूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारवाला निकायलाई आग्रह गर्नुभएको छ। पछिल्लो 24 घण्टामा मात्र 521 सवारी चालक कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका 30, यान्त्रिक कार्यवाहीमा 12, सड़क बत्ती उल्लंघन गर्ने 26 र तीव्र गतिमा सवारी साधन हुइक्याउने 66 जनालाई कार्यवाही गरिएको हो। यस्तै सवारी साधनको अवस्था ठिक नभएका 7, निषेधित क्षेत्रमा हर्न बजाउने 32, सड़क फुटपाथ मा पार्किङ गर्ने 19 र अन्य सवारी नियम नमान्ने 323 जना कार्यवाहीमा परेका हुन्। मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ। सत्ता साझेदार दलबीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि कांग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम परेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको
1: यो बीएफपीएस गोर्खा रेडियो हो।

0: रासुपाका सभापति रविला मिछानेले पार्टीका वरिष्ठ नेता भालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै शंका नभएको दावी गर्नुभएको छ। आज रौतहतका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने
1: सरकारको नियतमा कुनै पनि शंका छैन। निर्णय अथवा कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न चाहिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो निर्णयहरू त झानु निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद पनि ल्याउन सक्छ। असल त असल सोधेको गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देखिन सक्यो भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन चिन्ता गर्नु।
0: सप्तरीको राजविराट जिल्ला कारागारका पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान राजविराट कारागारमा नाइके सम्बन्धी विवादमा पाँचजना कैदीबन्दीले शरीरमा मटितल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएको जानकारी अनुसार गत दुई दिनदेखि दुई समूहबीच भएको विवादमा एक पक्षका पाँचजना कैदीले मेसमा खाना बनाउन राखेको मटितल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। उहाँका अनुसार कारागार नाइकेले बिना कारण दुर्व्यवहार र दुःख दिने गरेकाले उनलाई हटाउनु पर्ने माग ती कैदीबन्दीले गरेका छन्। एक पक्षले हटाउनु पर्ने, अर्को पक्षले नहटाउने भनेपछि विवाद भएको हो। हटाउनु पर्ने पक्षका कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन्। नाइकेलाई त्यहाँबाट अन्यत्र सारिएपछि अहिले अवस्था सामान्य बनेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भएको छ। आत्मदाहको प्रयास गरिए पनि तत्काल चिकित्सकको टोली पुगेपछि क्षति हुन नपाएको बताइएको छ। सिंहदरबारको गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिला गेटमै रोकिएका छन्। कुमारी आमाका रूपमा परिचित निहारीका राजपुत्र घरेलु हिंसा पीड़ित विनु यादव आज गृह मन्त्रालय पुगेर आफ्ना माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्न मन्त्रालय पुगेका थिए। तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धरना दिएका छन्। दुवैले मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरू सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर त्यहाँबाट हटाएको छ। मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ।
2: सत्ता साझेदार दलबीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मधेस प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ।
0: यो वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेसमा करिब 58% मात्र रोपाई सकिएको छ।
2: मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असारसम्ममा मध्य प्रदेशमा 57.93% हेक्टरमा रोपाई सकिएको हो। त्यसमध्ये सबैभन्दा बढी सिराहामा 80%, सबैभन्दा कम महोत्तरीमा 39% रोपाई भएको मध्य प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। सप्तरीमा 68,000 हेक्टर मध्ये 34,000 हेक्टरमा, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,000 हेक्टरमा धान रोपाई सकिएको छ। यस्तै धनुषामा 22,000 हेक्टर, महोत्तरीमा 15,000, सर्लाहीमा 25,000 हेक्टरमा, रौतहटमा 21,000 हेक्टर, बारामा 25,000 हेक्टर र पर्सामा 35,000 हेक्टरमा रोपाई सकिएको छ। अहिले पानी पर्याप्त भएपछि खेत तयारी, बिउ उखल्ने र रोपाईको काम प्रदेशभरि एकैसाथ भएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता बनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आकस्मिक बाढ़ी, पहिरो, डुबानको जोखिम पर्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले सबैमा आग्रह गरेको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेक रातको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातमा आवागमन रोक्न सम्बन्धित मन्त्रालय अनुरोध गरेको छ। विशेष गरी पाँचथर इलाम झापा सुकसभा तेह्रथुम भोजपुर भुटान भुटान सिन्धुली नमस्कार।

0: प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएका एन्डी बर्नहमले सोमबार आफ्नो मन्त्री परिषदको घोषणा गर्ने बताउनु भएको छ। ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहमले आफ्नो उच्चस्तरीय टोलीमा कसलाई समावेश गर्ने भन्ने बारे निर्णय गर्दै हुनुहुन्छ। लिभरपुल वेस्ट डर्बीका सांसद इयान बर्न:
1: I firmly believe it should be Ed Miliband. I think Miliband should be the person who is Chancellor, and I think I told Andy that as well. I think he's the ideal person to lead this change for the country. But we'll see. It'll be Andy's decision.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहतमा विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने:
2: सरकारको नियतमा कुनै पनि शङ्का छ? निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न चाहिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णयहरू त झानौँ, निर्णय गर्दा दुईवटा चारवटा निर्णयले बिमार पनि ल्याउन सक्छ। असल त असल सोधेको त गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा चाहिँ के सत्य भने, भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर
0: दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ।
3: हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ। सङ्कलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन, निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाकै पहिलो सुरुङको रूपमा रहेको यो मार्ग विक्रम सम्वत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण शुरू भई विक्रम सम्वत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौँडा अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो।
0: व्हाइट हाउसका एक अधिकारीले विश्वकपको मैदानमा फकल्यान्ड माथिको आफ्नो देशको दावीप्रति समर्थन जनाउने अर्जेन्टिनी खेलाड़ीहरूको अधिकारको आफूले समर्थन गर्ने बताउनु भएको छ।
4: We believe in our First Amendment rights here in the United States of America. I think this is going to be an unbelievable final, and in terms of the ability, the opportunity to be able to make, you know, those statements, they have the ability to do that in the United States of America.
0: Andrew Giuliani, अमेरिकी विश्वकप कार्यदलका प्रमुख हुनुहुन्छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई 2-1 पराजित गरेपछि दक्षिण अमेरिकी टोलीका सदस्यहरूले फकल्यान्ड सम्बन्धी ब्यानर प्रदर्शन गरेका थिए। बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो। अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली काँग्रेस र एमाले बीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमाले जनाएको छ। बागमती प्रदेश सरकारमा एमालेका 3 बिना विभागीय सहित 3 मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र सापकोटा सरकारमा हुनुहुन्छ। त्यसै गरी बिना विभागीय मन्त्रीमा किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी हुनुहुन्छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको नेतृत्वमा रहेको प्रदेश सरकारले गत जेठ 21 मन्त्रालयको संख्या 14 घटाएर 8 बनाउने निर्णय गरेको थियो। सो निर्णय हिजोदेखि कार्यान्वयनमा ल्याइएपछि 8 मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ भने 6 मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि 2 मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले
5: यो BFBS Gorkha Radio.

विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन बमोजिम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा 1 दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा

0: हटाइएको उनीहरूको गुनासो छ। उनीहरूले हप्तामा 48 घण्टाभन्दा बढी काम गराएमा श्रम ऐनअनुसार अतिरिक्त समय भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन्। यसै नेपाल सरकारले बजेट भाषण मार्फत बढाएको तलब र विगतको सहमति अनुरूप आवासीय चिकित्सकहरूलाई अधिकृत 8 तह सरहको बढेको तलब कार्यान्वयन गरिनुपर्ने, एमबीबीएस र बीडीएस पूरा गरेपछि एमडीएमएस एमडीएस अध्ययनका लागि राखिएको 1 वर्षको अनिवार्य कार्य अनुभवको प्रावधान खारेज गरिनुपर्ने लगायतका माग राखेका छन्। यातायात व्यवसायीले दुर्घटना राहत कोषलाई बलियो बनाउन इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क घटाउनु पर्ने प्रस्ताव गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको टोलीले पूर्वाधार विकास सम्बन्धी सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामला मन्त्री सोभिता गौतमलाई भेटेर सुझाव दिएका हुन्। उनीहरूले पेट्रोलियम पदार्थमा प्रति लिटर 1 रूपियाँ र विद्युतीय चार्जिङ शुल्कमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाउन सुझाएका छन्। दुवै मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीड़ितको तत्काल उद्धार उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउनुपर्ने बताएका हुन्। महासंघका महासचिव टेकनाथ गौतमले देशभर संचालनमा रहेका निजी तथा सार्वजनिक सवारी साधनले प्रयोग गर्ने पेट्रोल र डिजलमा प्रति लिटर 1 रूपियाँ थप गर्ने, विद्युतीय सवारी साधनले खपत गर्ने प्रति युनिट बिजुलीमा 1 रूपियाँ थप गर्ने सुझाव सरकारलाई दिएको बताउनु भएको छ। यसबाहेक बीमा कम्पनीले संकलन गर्ने तेस्रो पक्षीय बीमा प्रिमियमको 1% रकम कोषमा जम्मा गर्ने, संघ प्रतिष्ठित स्थानीय सरकारले वार्षिक रूपमा 1 मुष्ट रकम कोषमा जम्मा गर्ने प्रस्ताव पनि गरिएको गौतमले बताउनु भएको छ। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय नियोग सहयोग नियोग जाइका नेपालको आयोजनामा आज नागडुङ्गा सुरुङ मार्गमा नागडुङ्गा टनल रन एण्ड वाक गरिएको छ। नागडुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले आज दौड़ तथा पदयात्रा गरिएको हो। नागडुङ्गा 900 सुरुङ मार्ग अन्तर्गत 2688 मिटर लम्बाई छ। यो आयोजनाका निर्देशक नेपालले नागढुङ्गा 900 सड़क खण्डबाट भित्रिने र बाहिरिने मध्ये करिब 60% सवारी साधनले सुरुङ मार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिनुभएको छ। आयोजनाका अनुसार यो सुरुङ मार्ग हुँदै दुई पाङ्ग्रेस सवारी साधन भने चलाउन पाइने छैन। प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनुभएका एन्डी बर्नहमले सोमबार आफ्नो प्रधानमन्त्रीको घोषणा गर्ने मन्त्री परिषदको घोषणा गर्ने बताउनु भएको छ। ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहमले आफ्नो उच्चस्तरीय टोलीमा कसलाई समावेश गर्ने भन्ने बारे निर्णय गर्दै हुनुहुन्छ। लिभरपुल वेस्ट डर्बीका सांसद यान बर्न:
1: I firmly believe it should be Ed Miliband. I think Miliband should be the person who is Chancellor, and I think I told Andy that as well. I think he's the ideal person to lead this change for the country. But we'll see. It'll be Andy's decision.
0: यो वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेसमा करिब 58% मात्र रोपाई सकिएको छ।
2: मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार असारसम्ममा मधेस प्रदेशमा 57.93% हेक्टरमा रोपाई सकिएको हो। त्यसमध्ये सबैभन्दा बढी सिराहामा 80%, सबैभन्दा कम महोत्तरीमा 39% रोपाई भएको मधेस प्रदेश कृषि निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। सप्तरीमा 68,000 हेक्टर मध्ये 34,000 हेक्टरमा, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,000 हेक्टरमा धान रोपाई सकिएको छ। यस्तै धनुषामा 22,000 हेक्टर, महोत्तरीमा 15,000, सर्लाहीमा 25,000 हेक्टरमा, रौतहटमा 21,000 हेक्टर, बारामा 25,000 हेक्टर र पर्सामा 35,000 हेक्टरमा रोपाई सकिएको छ। अहिले पानी पर्याप्त भएपछि खेत तयारी, बिउ उखल्ने र रोपाईको काम प्रदेशभरि एकैसाथ छ।
0: सप्तरीको राजबेडा जिल्ला कारागारका 5 जना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान राजविराज कारागारमा नायकी सम्बन्धी विवादमा 5 जना कैदीबन्दीले शरीरमा मट्टीतेल छर्किएर आगो लगाउने प्रयास गरेका हुन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएको जानकारी अनुसार गत 2 दिनदेखि 2 समूह बीच भएको विवादमा 1 पक्षका 5 जना कैदीले यसमा खाना प्रयास गरेका हुन्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्याण्ड आम्ने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र इङ्ल्याण्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आम्ने सामने हुने भएका हुन्। नेपाली समय अनुसार बिहान 2:45 बजे अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्याण्ड अर्जेन्टिनासँग 2-1 हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्याण्ड बीच यो चौथो भेट हो। सन 1966 विश्वकपमा इङ्ल्याण्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन 1982 पनि इङ्ल्याण्डले 3-1 फ्रान्सलाई हराएको थियो। सन् 2022 कतार विश्वकपको क्वार्टर फाइनलमा भने फ्रान्सले 2-1 जित निकाल्दै इतिहास बदलेको थियो। सन् 2022 समग्र अन्तर्राष्ट्रिय भेटमा भने इङ्ल्याण्डले 32

0: मध्ये 17 जित निकालेको छ भने फ्रान्स 10 खेलमा विजयी भएको छ। 5 खेलमा 5 खेल बराबरीमा सकिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद सञ्जीव अधिकारी,
1: साउनको दुई गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। दुई गते शनिबार र 3 गते आइतबार यो दुई दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर दुईटा जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक पनि लगायत सिन्धुली नुवाकोट धादिङ लगायत यो मध्य नेपालका गोर्खा लमजुङ तनहुँ आसपासमा, त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ, त्यो त्यसले चाहिँ अब दुई दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू, पर्यटन होइन, पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
0: कति जति वर्षा हुने अनुमान गरिएछ?
1: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग भरि नै अनि यो कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ र यो मधेस बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि एक दुई ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ र कमसे कम हरियो चाहिँ कतै छैन भन्नाले अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली प्रदेशका यी माथिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अद्यावधिक मात्रै हुन सक्नुहुन्छ, त्यस्तो कामै रोक्नु पर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसे कम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकार नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने, सजग हुनुपर्ने जनाउँदछ।
0: यो दुई दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
1: त्यसपछि अहिले 3 दिनको कुरा गर्नुपर्दाखेरि त्यसपछिको 4 गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन, तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
0: विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्। आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको सङ्घर्ष समितिले प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम दैनिक अधिकतम 12 घण्टा र हप्तामा 32 घण्टा 72 घण्टा बढी हुन नहुने भन्दै आन्दोलन गरेका हुन्। खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा।

पर्वतको कुस्मा नगरपालिका 9 एकोहोरे पाठामा ट्राक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कुस्माबाट साइकल चोकतर्फ जाँदै गरेको ट्राक्टर एकोहोरे पाठाको दोबिल्ला फलेवा सडकखण्डमा दुर्घटना भएको हो। ट्राक्टर अनियन्त्रित भएर सडकबाट करिब 100 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कुस्माले जनाएको छ। दुर्घटनामा कुस्मा नगरपालिका 7 का 28 वर्षीय सुजन नेपाली र कुस्मा नगरपालिका 9 साइकल चोकका 14 वर्षीय शिशिर लामी छानेको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको प्रदेश अस्पताल कुस्मामा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा 1 जना घाइते भएका छन्। घाइते भएका स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 5 का बिरौटा बस्ने 22 वर्षीय उदय सापकोटाको कुस्मा अस्पतालमा उपचार भइरहेको छ। विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्याण्ड आम्ने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र इङ्ल्याण्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आम्ने सामने हुने भएका हुन्। नेपाली समयअनुसार बिहान 2:45 बजे अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्याण्ड अर्जेन्टिनासँग 2-1 गोल अन्तरले हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्याण्ड बीच यो 4थो भेट हो। सन् 1966 को विश्वकपमा इङ्ल्याण्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन् 1982 पनि इङ्ल्याण्डले फ्रान्सलाई 3-1 हराएको थियो।

0: सन् 2022 कतार विश्वकपको क्वार्टर फाइनलमा भने फ्रान्सले 2-1 जित निकाल्दै इतिहास बदलेको थियो। समग्र अन्तर्राष्ट्रिय भेटमा भने इङ्ल्याण्डले 32 खेलमध्ये 17 जित निकालेको छ भने फ्रान्स 10 खेलमा विजयी भएको छ। 5 खेल बराबरीमा सकिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने
1: सरकारको नियतमा कुनै पनि शंका छ, निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न चाहिन्छ, नियत खराब भयो भने कहाँ करेक्सन गर्छ, नियत करेक्सन गर्न गाह्रो, निर्णयहरू त जानु निर्णय गर्दा दुईटा चारवटा निर्णयले विवाद पनि ल्याउन सक्छ, असल त असल सोधेको गर्दै जाँदा त्यो व्यवहारमा जाँदा त्यो फिल्डमा जाँदा किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम, फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा देखियो सत्य भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन त्यसमा चिन्ता गर्नु।
0: मध्य प्रदेश सरकारले साउन 15 गतेदेखि मन्त्रालयको संख्या घटाएर 9 झार्ने भएको छ।
2: सत्ता साझेदार दलबीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दलबीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 तथा नेपाल कम्युनिष्ट पार्टीले 2 मन्त्रालय पाउनेछन्। हाल 3 दलको भागमा 4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दलबीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाएको छ।
0: व्हाइट हाउसका एक अधिकारीले विश्वकपको मैदानमा फकलन्डमाथिको आफ्नो देशको दावीप्रति समर्थन जनाउने अर्जेन्टिनाई खेलाडीहरूको अधिकारको आफूले समर्थन गर्ने बताउनु भएको छ।
3: We believe in our First Amendment rights here in the United States of America. I think this is going to be an unbelievable final, and in terms of the ability, the opportunity to be able to make, you know, those statements, they have the ability to do that in the United States of America.
0: सेमिफाइनलमा इङ्ल्यान्डलाई 2-1 ले पराजित गरेपछि दक्षिण अमेरिकी टोलीका सदस्यहरूले फकल्यान्ड सम्बन्धी ब्यानर प्रदर्शन गरेका थिए। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय नियोग जाइका नेपालको आयोजनामा आज नागडुङ्गा सुरुङ मार्गमा नागडुङ्गा टनल रन एन्ड वक गरिएको छ। नागडुङ्गामा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले आज दौड़ तथा पदयात्रा गरिएको हो। नागडुङ्गा नौबसे सुरुङ मार्ग 2688 मिटर लम्बाइको छ। आयोजनाका निर्देशक ले नागडुङ्गा नौ विशेष सडक खण्डबाट भित्रिने र बाहिरिने मध्ये करिब 60% सवारी साथले सुरुङ मार्ग प्रयोग गर्ने अनुमान गरिएको जानकारी दिनुभएको छ।

0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गएकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। मौसमविद संजीव अधिकारी,
1: साउनको दुई गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। दुई गते शनिबार र 3 गते आइतबार यो दुई दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर दुईटा जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक लगायत सिन्धुली नुवाकोट धादिङ लगायत यो मध्य नेपालका गोर्खा लमजुङ तनहुँ आसपासमा, त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ, त्यो त्यसले चाहिँ अब दुई दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। त्यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू, पर्यटन होइन पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
0: कति जति वर्षा हुने अनुमान गरिएको छ?
1: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग

0: भरि नै अनि यो कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ र यो मधेस बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ एक दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि एक दुई ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ र कमसे कम हरियो चाहिँ कतै छैन भन्नाले अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली प्रदेशका यी माथिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अद्यावधिक मात्रै हुन सक्नुहुन्छ, त्यस्तो कामै रोक्नु पर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसे कम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकार नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने, सजग हुनुपर्ने जनाउँदछ।
1: यो दुई दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
0: त्यसपछि अहिले तिन दिनको कुरा गर्नुपर्दाखेरि त्यसपछिको चार गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन, तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
1: विभागको चेतावनीपछि स्थानीय प्रशासनले पनि धमाधम ट्राभल अलर्ट जारी गरेका छन्। देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले ट्राभल अलर्ट जारी गरी अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्। मनसुनको समयमा सकभर यात्रा नगर्न र गर्नै परे मौसम सम्बन्धी जानकारी लिन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा नारायणगढ मुगलिन सड़कमा पटक पटक पहिरो खस्ने गरेको स्मरण गराएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि मनसुनी वर्षाका कारण हुन सक्ने बाढ़ी पहिरो तथा अन्य विपत्जनित जोखिम मध्यनजर गर्दै सड़क मार्ग हुँदै काठमाडौँ उपत्यकामा आवाजावत गर्ने सबै सवारी साधन र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको अन्तर्क्रियामा लामिछाने
2: सरकारको नियतमा कुनै पनि शङ्का छैन। निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, करेक्सन गर्न चाहिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। निर्णयहरू त हजारौँ निर्णय गर्दा दुईवटा चारवटा निर्णयले विवाद पनि आउन सक्छ। असल त असल सोधेको त गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि आउँछ परिणाम। फिल्डमा गएर त्यो व्यावहारिक रूपमा जाँदा एउटा कुरा चाहिँ के सत्य भने भोलि व्यवहारिक रूपमा जसका लागि लाभ होस् भनेर सरकारले निर्णयहरू गरेको छ, त्यो निर्णयले लाभ होइन हानि भएछ भने त्यसमा निर्णयहरू परिवर्तन चिन्ता गर्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहले संविधान संशोधनको लागि सरकारलाई राप्रपाले सघाउने बताउनु भएको छ। जापान पुग्नुभएका नेता शाहले वंशजका आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव लिएर आए, सरकारलाई साथ दिने बताउनु भएको हो।
3: हामीले देशका लागि अहिले पनि हामी स्पष्टका साथ छौँ। बढी त सिट हाम्रो छैन, पाँचवटा सिट छ। तपाईँको यो भूमिमा आएर हामी बाचाका साथ भन्न सक्छौँ, एकपटकको नेपाली सधैँको नेपाली भन्ने नाराका साथ हामी छौँ। यदि यो सरकारले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव ल्याएर आउँछ भने यो सरकारको बहुमत पुग्दैन। 181 थपेर 187 पुर्याइदिन्छु भनेर म बाचा र प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यो सदाका लागि हामी काम गर्छौँ।
1: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने दावी गर्नुभएको छ। आज पार्टीको खाना देवी काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ,
3: हामीले देशका लागि अहिले पनि हामी स्पष्टका साथ छौँ। बढी त सिट हाम्रो छैन, पाँचवटा सिट छ। तपाईँको यो भूमिमा आएर हामी बाचाका साथ भन्न सक्छौँ, एकपटकको नेपाली सधैँको नेपाली भन्ने नाराका साथ हामी छौँ। यदि यो सरकारले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव ल्याएर आउँछ भने यो सरकारको बहुमत पुग्दैन। 185 थपेर 187 पुर्याइदिन्छु भनेर म बाचा र प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यो सदाका लागि हामी काम गर्छौँ।
1: सप्तरीको राजविराट जिल्ला कारागारका 5 जना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान राजविराट कारागारमा नाइकी सम्बन्धी विवादमा 5 जना कैदीबन्दीले शरीरमा मट्टी तेल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। सप्तरीका प्रमुख जिल्लाधिकारी श्याम कृष्ण थापाले दिएको जानकारी अनुसार गत 2 दिनदेखि 2 समूहबीच भएको विवादमा 1 पक्षका 5 जना कैदीले मेसमा खाना बनाउन राखिएको मट्टी तेल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। उहाँका अनुसार कारागार नाइकीले बिना कारण दुर्व्यवहार र दुःख दिने गरेकाले हटाउनु पर्ने माग ती कैदीबन्दीले गरेका छन्। एक पक्षले हटाउनु पर्ने र अर्को पक्षले नहटाउने भनेपछि विवाद भएको हो। हटाउनु पर्ने पक्षका कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन्। नाइकीलाई त्यहाँबाट अन्यत्र सारिएपछि अहिले अवस्था सामान्य भनेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भएको छ। आत्मदाहको प्रयास गरिए पनि तत्काल चिकित्सकको टोली पुगेपछि थप क्षति हुन नपाइएको बताइएको छ। अब खबर फटाफट।
4: वीरगंज भन्सार कार्यालयद्वारा गत आर्थिक वर्ष 2082-83 2 खर्ब 43 अर्ब 82 करोड़ राजस्व संकलन। भन्सार विभागको वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45%। जिल्लामै पहिलो पटक गुल्मीको मुसिकोट नगरपालिकाद्वारा नापी तथा भूमि प्रशासन सेवा शुरू। सेवाका लागि मजुवा वा तमघास धाउनुपर्ने बाध्यता अन्त्य। अबदेखि नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम लिन अनलाइनबाटै आवेदन दिन सकिने। प्रक्रिया पूरा भएपछि प्रतिनिधि मार्फत पनि सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम लिन मिल्ने। कमैया मुक्ति घोषणा भएको 26 वर्ष पूरा। सरकारले लाल पूर्जा दिएका 27,021 परिवारको जग्गाको श्रेष्ठता कायम भएन।
1: विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्याण्ड आम्ने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका 2 फुटबल महाशक्ति फ्रान्स र इङ्ल्याण्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आम्ने सामने हुने भएका हुन्। नेपाली समयअनुसार बिहान 2:45 बजे अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्याण्ड अर्जेन्टिनासँग 2-1 गोल अन्तरले हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्याण्ड बीच यो 4थो भेट हो। सन् 1966 विश्वकपमा इङ्ल्याण्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन् 1982 पनि इङ्ल्याण्डले फ्रान्सलाई 3-1 हराएको थियो। सन् 2022 कतार विश्वकपको क्वार्टर फाइनलमा भने फ्रान्सले 2-1 जित निकाल्दै इतिहास बदलेको थियो। खबर यति नै। नमस्कार।

0: यो BFBS Gorkha Radio हो। BFBS Gorkha Radio सैन्य समुदायमा
1: लाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS Gorkha Radio हो।

0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत जानकारी गराएको छ। मौसमविद संजीव अधिकारी,
1: साउनको 2 गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। 2 गते शनिबार र 3 गते आइतबार यो 2 दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर 2 जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक लगायत सिन्धुली नुवाकोट धादिङ लगायत यो मध्य नेपालका गोर्खा लमजुङ तनहुँ आसपासमा, त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ, त्यसले चाहिँ अब 2 दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू, पर्यटन होइन, पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
0: कति जति वर्षा हुने अनुमान गरिएछ?
1: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग भरि नै अनि यो कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ र यो मधेस बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ 1-2 ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि 1-2 ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ र कमसेकम हरियो चाहिँ कतै छैन भन्नाले अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली

0: प्रदेशका यी माथिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अध्यावधिक मात्रै हुनु सक्नुहुन्छ, त्यस्तो कामै रोक्नुपर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसे कम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकार नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने, सजग हुनुपर्ने जनाउँदछ।
1: यो दुई दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
0: त्यसपछि अहिले तिन दिनको कुरा गर्नु पर्दाखेरि त्यसपछिको चार गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन, तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
1: विभागको चेतावनीपछि स्थानीय प्रशासनले धमाधम ट्राभल अलर्ट जारी गरेका छन्। देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले ट्राभल अलर्ट जारी गरेर अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्। मनसुनको समयमा सकभर यात्रा नगर्न र गर्नै परेमा पनि मौसम सम्बन्धी जानकारी लिन सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा नारायणगढ मोगलिन सड़कमा पटक पटक पहिरो खस्ने गरेको स्मरण गराइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि मनसुनी वर्षाका कारण हुन सक्ने बाढी पहिरो तथा अन्य जन्य जोखिमलाई मध्यनजर गर्दै सड़क मार्गबाट काठमाडौँ उपत्यकामा आवत जावत गर्ने सबै सवारी साधन र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। रासोपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार को नियतमा कुनै पनि शंका नभएको दावी गर्नुभएको छ। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीका क्रममा लामिछाने
2: नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो निर्णयहरू त हजारौँ निर्णय गर्दा दुईवटा चारवटा निर्णयले विवाद ल्याउन सक्छ। असल त असल सोधेको गर्दै जाँदा, त्यो व्यवहारमा जाँदा, त्यो फिल्डमा जाँदा, किसानको पक्षमा निर्णय गर्छु भन्दै जाँदाखेरि त्यही निर्णय किसानको विपक्षमा भइदिए पनि एउटा प्रतिनिधि सक्यो भने पनि व्यवहारिक रूपमा।

0: जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौडाबाट काठमाडौँ जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको हो। प्रहरीका अनुसार हेटौडा देउराली कुलेखानी फर्पिङ सड़क खण्डमा राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। यस्तै कान्ति लोकपथ हुँदै जाने सवारीलाई शनिबार साँझ 6 बजेदेखि हेटौडाको चोघडा बजारमा रोकिएको छ। बाढ़ी पहिरो तथा अन्य विपदको जोखिम बढ़न सक्ने भएकाले प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन मुलुकका विभिन्न क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाड़ीमा विकसित प्रणाली उत्तर पश्चिम सर्दै गरेकाले यसले आज राति र भोलि धेरै ठाउँमा ठूलो पानी पार्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मौसमी बुलेटिन मार्फत जानकारी गराएको हो। मौसमविद सञ्जीव अधिकारी,
1: साउनको 2 गते शनिबार बिहान 8 बजे चाहिँ हामीले एउटा विशेष सूचना पनि जारी गरेको छौँ। 2 गते शनिबार र 3 गते आइतबार, यो 2 दिनको लागि चाहिँ देशका धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने र विशेष गरेर यो बागमती गण्डकी र लुम्बिनी प्रदेशमा चाहिँ अलि बढी नै वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। कोशी प्रदेशका पनि विशेष गरेर 2 जिल्लाहरूमा चाहिँ हामीले रातो रङको नै हामीले वार्निङ दिएको छौँ, यो इलाम लगायतको जिल्लामा। त्यस्तै यो सिन्धुपाल्चोक लगायत सिन्धुली नुवाकोट धादिङ लगायत यो मध्य नेपालका गोर्खा लमजुङ तनहुँ आसपासमा, त्यसै गरेर दक्षिणतिर चाहिँ अब चितवन आसपासका क्षेत्रहरूमा पनि धेरै भारीदेखि अति भारी वर्षासम्म पनि हुन सक्ने भनेर चेतावनी जारी गरेको छौँ। यो बङ्गालको खाडीमा अहिले जुन निम्नचापीय प्रणाली विकास भएर यो उत्तर पश्चिमतिर सर्दैछ, त्यो त्यसले चाहिँ अब 2 दिन शनिबार र आइतबार विशेष गरेर नेपालका भूभागहरूमा पनि बढी प्रभाव पर्न सक्ने देखिन्छ। यसले गर्दाखेरि मधेस लगायतका ठाउँहरूमा पानी कम परेर जुन कृषिलाई पनि अप्ठ्यारो भइरहेको परिस्थितिमा चाहिँ यसले केही राम्रो काम पनि गर्न सक्छ। तर यति भन्दै गर्दाखेरि विपद व्यवस्थापनमा यस्तै सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरू, पर्यटन होइन, पर्वतारोहण लगायतका क्षेत्रहरूमा चाहिँ यसले अलि नकारात्मक प्रभाव पर्न सक्छ। विशेष गरेर रातिको समयमा चाहिँ अब यातायात अथवा यात्रा गर्नको लागि चाहिँ हामी अझै सजग हुनुपर्ने हुन्छ।
0: कति जति वर्षा हुने अनुमान गरिएछ?
1: हाम्रो यसपालिको वर्षा चाहिँ अति भारीसम्मको वर्षाको अनुमान हो। देशका हिमाली पहाडी भूभाग भरि नै अनि यो कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका पनि थोरै ठाउँ र यो मधेस बागमती र गण्डकी प्रदेशको तराईतिर चाहिँ 1-2 ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। र यो अति भारीको कुरा गर्नुपर्दाखेरि कोशीमा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईपट्टि 1-2 ठाउँमा अति भारीसम्मको वर्षा पनि हुन सक्छ। यसरी चाहिँ हामीले क्षेत्रगत रूपमा चाहिँ चेतावनी जारी गरेको छौँ र कमसे कम हरियो चाहिँ कतै छैन भन्नाले अब चेतावनी नै नभएको चाहिँ देशभरि कता नै छैन। यो मधेस प्रदेश र कर्णाली प्रदेशका यी माथि

0: जिल्ला भूभागहरूमा चाहिँ पहेँलो रङको अध्यावधिक मात्रै हुनु सक्नुहुन्छ, त्यस्तो कामै रोक्नुपर्ने आवश्यक छैन भनेर चाहिँ पहेँलो रङको मात्र चेतावनी जारी गरेको छ। त्योभन्दा बाँकीका ठाउँहरूमा चाहिँ कमसे कम सतर्क हुनको लागि सुन्तला रङको चेतावनी छ र अघि भने अनुसार नै रातो रङकै चेतावनी दिएको छ। त्यसमा चाहिँ प्रतिकार नै गर्नुपर्ने र अझै बढी संवेदनशील हुनुपर्ने, सजग हुनुपर्ने जनाउँदछ।
1: यो दुई दिनको कुरा भयो, त्यसपछि कस्तो छ मौसमी प्रणाली?
0: त्यसपछि अहिले तिन दिनको कुरा गर्नु पर्दाखेरि त्यसपछिको चार गतेको दिनमा चाहिँ मौसममा केही सुधार आउने देखिन्छ। यद्यपि अब पूर्ण रूपमा सुधार आउने सम्भावना त छैन, तर शनिबार र आइतबारको तुलनामा चाहिँ सोमबार केही सुधार हुने देखिन्छ।
1: फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज फ्रान्स र इङ्ल्याण्ड आमने सामने हुँदैछन्। फिफा विश्वकपको उपाधि यात्राबाट सेमी फाइनलमै बाहिरिएका युरोपका दुई फुटबल महाशक्ति फ्रान्स र इङ्ल्याण्ड आज राति तेस्रो स्थानका लागि हुने प्लेअफमा आमने सामने हुने भएका हुन्। नेपाली समयअनुसार बिहान 2:45 बजे अमेरिकाको मियामी स्टेडियममा शुरू हुने यो खेल दुवै टोलीका लागि सम्मान प्रतिष्ठा र विश्वकप यात्रालाई सुखद अन्त्य गर्ने अवसरको रूपमा हेरिएको छ। सेमी फाइनलमा फ्रान्स स्पेनसँग 2-0 पराजित भएको थियो भने इङ्ल्याण्ड अर्जेन्टिनासँग 2-1 गोल अन्तरले हार बेहोरेको थियो। विश्वकप इतिहासमा फ्रान्स र इङ्ल्याण्ड बीच यो चौथो भेट हो। सन् 1966 विश्वकपमा इङ्ल्याण्डले फ्रान्सलाई 2-0 हराएको थियो। सन् 1982 पनि इङ्ल्याण्डले फ्रान्सलाई 3-1।

0: नारायणगढ मुगलिन काठमाडौँ सडकमा राति 10 बजेबाट यात्रा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले छिमेकी दार्जिलिङ जिल्लामा समेत पानी परेको भन्दै गाडी सञ्चालनमा रोक लगाएको हो। सिडिओ गणेश अर्यालले अर्को सूचना नहुन्जेल गाडी सञ्चालनमा रोक लाग्ने सूचना प्रकाशित गर्नुभएको छ। राति पहिरो सम्भावित सडकमा जोखिम बढ्दै भएकाले रोक लगाइएको उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 23 जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। पाँचथर, इलाम, झापा, शङ्खसभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, तादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ पर्वत, बागलुङ, म्याग्दी र साङ्जामा रोक लगाइएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय विकासको अवधारणामा पुरानो साग फिर्ता ल्याउन राष्ट्रसङ्घीय एजेन्सीलाई सुझाव दिनुभएको छ। राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालको 60 औं वर्षगाँठ कार्यक्रममा मन्त्री वाग्ले,
1: in the aftermath of the 9/11 attacks in the United States, the Doha development round took off and there was unprecedented unanimity across the global community in rallying behind trade and development as a major theme for organizing development assistance during that decade. Unfortunately, that has petered out. That is no longer the case, as you know, a lot of development assistance and even national priorities have now fragmented, almost balkanized, and that cohesive whole, that global ethos has very much vanished, and we need to reclaim that going forward.
0: UNDP-le jokhimpurna kaam pani garnu parne wahako sujhav cha.
1: You know, new ventures, new risks, trading into new areas, not being confined to a comfort zone. So the area, or rather technical area, of international trade policy was what was initiated in 2001 after the debacle, the WTO conference in Seattle collapsed. UNDP felt this is not a technical subject that should be left to the preserve of the Ministry of Finance or Ministry of Trade. This affects livelihoods, this affects all the citizens. Trade policies, arcane as they may be, impact all lives, and UNDP should be in this area.
0: Madhya Pradesh sarkar le saun 15 gate dekhi mantralay ko sankhya ghataera 9 ma charne bhayeko cha.
2: सत्ता साझेदार दल बीच भएको सहमति अनुसार मन्त्रालय पुनर्संरचना गर्ने तयारीसँगै मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर हुने भएको हो। गठबन्धन दल बीच भएको सहमति अनुसार नेपाली काँग्रेस र नेकपा एमाले 3-3 वटा तथा नेपाल कम्युनिष्ट पार्टीले 2 वटा मन्त्रालय पाउनेछन्। हाल 3 वटै दलको भागमा 4-4 मन्त्रालय छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रालयको संख्या घटाउने विषयमा सत्ता साझेदार दल बीच निरन्तर छलफल भइरहेको बताउनु भएको छ। यसअघि काँग्रेस र एमाले बीचको सहमति राष्ट्रिय स्तरमै संकटमा पर्दा मध्य प्रदेश सरकारको गठबन्धन समेत भत्किने जोखिम बढेको थियो। तर सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताहरूले अन्य प्रदेशमा विकसित राजनीतिक अवस्थाको प्रभाव मधेसमा नपार्न शीर्ष नेतृत्वलाई सुझाव दिएपछि हालको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ।
0: यस वर्षको साउन 1 गतेसम्म मुलुकभर 69% क्षेत्रमा धान रोपाई सकिएको छ।
3: कृषि विभागका अनुसार जम्मा 13,73,862 हेक्टर धान खेतीयोग्य जमिन मध्ये 9,58,574 हेक्टरमा रोपाई सकिएको हो। गत वर्षको तुलना

0: अब यस वर्ष धान रोपाईको गति सुस्ता छ। गत वर्ष साउन 4 गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। यो आधारमा यस वर्षको रोपाई करिब 2.37%ले पछि परेको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सबैभन्दा धेरै भएको छ। त्यहाँ कुल धान खेतीयोग्य क्षेत्रफलको 90%मा रोपाई सम्पन्न भइसकेको छ। लुम्बिनीमा 80%, गण्डकीमा 78%, बागमतीमा 77% र कर्णालीमा 77% रोपाई भएको कृषि विभागले जनाएको छ। तर देशकै प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा भने रोपाईको गति सुस्त देखिएको छ। मधेसमा हालसम्म 57% मात्र रोपाई सम्पन्न भएको छ। यस्तै कोशी प्रदेशमा 54% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ, जुन सबै प्रदेश मध्ये सबैभन्दा कम हो। विभागले मनसून थप सक्रिय भएसँगै बाँकी क्षेत्रमा पनि रोपाईले गति लिने अपेक्षा लिएको छ।
1: प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका एनडी प्रणामले बेलायतमा सोमबार आफ्नो मन्त्री परिषदको घोषणा गर्ने बताउनु भएको छ।

झझल को आई रहे छ तिम्रो छिन छिन, झझल को आई रहे छ तिम्रो छिन छिन, आतुर छन ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: England and in Mahialai Swagat Sub. नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधनमा देश विदेशबाट श्रद्धाञ्जलि प्रकट भइरहेका छन्। पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अर्थशास्त्री समेत रहेका पाण्डेको 87 वर्षको उमेरमा शुक्रबार साँझ विशालनगर निवासमा निधन भएको हो। पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न कङ्ग्रेसका सभापति गगन कुमार थापा, नेकपा नेता नारायण काजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रलोपका सन्तोष परियार लगायत आर्यघाट पुग्नु भएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तनका नयाँ अवधारणा ल्याउन आह्वान गर्नुभएको छ। पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस भ्रमण गरेर स्वागत गरेको मन्त्री पुनको भनाइ छ। विश्वविद्यालय र क्याम्पसहरूले गरेका अनुसन्धान तथा आविष्कार केन्द्रको अवस्था पनि हेरेको भन्दै उहाँले नयाँ अवधारणा ल्याउन भनेको बताउनु भएको छ।
1: पोखरा युनिभर्सिटीको विद्यार्थीहरूलाई हेर्नुहोस् त है, विद्यार्थीहरूले यहाँ पढ्ने विद्यार्थीहरू नेचुरल प्रोडक्ट केमिस्ट्री ल्याब
2: जडीबुटीले चाहिँ लुतो घाउहरूमा काम गर्ने कि नगर्ने, यदि गरेछ भने के औषधि गुण त्यहाँ छ कम्पाउन्ड त्यो पत्ता लगाएर त्यसलाई टेस्ट गरेर अनि मार्केटमा चाहिँ त्यसलाई लैजाने। यो हाम्रो बायोसेफ्टी क्याबिनेट हो।
0: देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार खुर्कुट, नेपालथोक, कटुन्जी, बेसी, कान्ति, लोकपत लगायत राजमार्ग बन्द भएका छन्। विश्वकप फुटबलमा तेस्रो स्थानको खेलका लागि इङ्ल्यान्डका प्रशिक्षक टोमस टुकलले सुरुवाती खेलाडी

0: विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्ने लक्ष्यअनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिइएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब लगानी गरिँदैछ। विद्युत प्राधिकरणले पनि आफ्नै स्रोतबाट प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नतिमा लगानी गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म 66 केभी वा सोभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाइ 7848 सर्किट किलोमिटर पुग्नेछ। हाल प्रति व्यक्ति वार्षिक विद्युत खपत 460 किलोवाट घन्टा रहेको छ। आगामी 10 वर्षभित्र यसलाई 1500 किलोवाट घन्टा पुर्याउने लक्ष्य निर्धारण गरिएको छ। प्राधिकरणका अनुसार हाल राष्ट्रिय माग 2319 मेगावाट बराबर छ। कङ्ग्रेसले बिपी कोइरालाको 44 स्मृति दिवसमा ग्रिन रन गर्ने भएको छ। यही साउन 6 गते विविध कार्यक्रम आयोजना गरी दिवस मनाइने भएको हो। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा भएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौँ उपत्यकामा ग्रिन रन आयोजना गर्ने घोषणा गरेको छ। जलवायु जनचेतना जगाउँ जुटौँ नारासहित आयोजना हुने 5 किलोमिटर लामो दौड ललितपुरको युएन पार्कबाट सुरु हुनेछ। दौडपछि बिहान 7 बजे जालाखेल चोक फल्चामा जलवायु परिवर्तनको चुनौती निराकरण कसरी शीर्षकमा विषय विज्ञको सहभागितामा समूहगत छलफल गरिनेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका 20 बालबालिकाको उद्धार गरेको छ।
1: मन्त्रालयका अनुसार बाल हेल्पलाइन र मन्त्रालयको संयुक्त टोलीले बाल गृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाल गृहको सरसफाई अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरूम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटा स्थानमा राखिएको भेटिएको पाइएको छ। यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइनको समन्वयमा पहिलो चरणमा 2 वर्षभन्दा कम उमेरका 20 बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। उद्धार गरिएका बालबालिका मध्ये 12 बालक र 8 बालिका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस सम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानूनी काम अघि बढाइसकेको जनाएको छ। साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।
0: दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएका एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 3 बल्लेकी 36 वर्षीय दिपा पुन मगरको मृत्यु भएको हो। गत असार 31 गते जङ्गलबाट ल्याएको च्याउ खाँदा 2 परिवारका 7 जना बिरामी परेका थिए। दिपालाई प्राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराई लगिएको थियो। घोराईमा उपचार सम्भव नभएपछि सेक्सन अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। भारतको नयाँ दिल्लीमा आमरण अनसन बसिरहेका अभियन्ता सोनाम वाङचुकलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल पुर्याएको छ। 20 दिनको अनसनका क्रममा वाङचुकको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अदालतको आदेशअनुसार अस्पताल लगिएको दिल्लीका प्रहरी उपायुक्तले बताएका छन्। स्थानीय प्रशासनले जन्तर मन्तर क्षेत्रमा गरिएको अनसनको समर्थनमा उत्रेकालाई दैनिक जीवनयापनमा अवरोध नगर्न पनि भनेको छ। राष्ट्रिय परीक्षा प्रणालीमा समस्या देखाउँदै अनसन बसेका 59 वर्षीय वाङचुकका समर्थकहरूले शिक्षा मन्त्रीको राजीनामा मागेका छन्। जोर्डनमा 2 अमेरिकी सैनिकको निधन भएको छ। अर्का 1 बेपत्ता छन्। अमेरिकी सेन्ट्रल कमान्डले इरानी ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनको प्रतिरक्षा गर्ने क्रममा उनीहरूको निधन भएको जनाएको छ। Washingtonबाट बीबीसीका निक जोनसन।
2: We know from last night that Jordan said it had actually intercepted around 10 missiles fired at Jordan. There were no reports of any damage, but we've heard that these service members have been killed. We've also heard that 4 other US service members have been taken to Jordanian hospitals with injuries.
0: र नागडुङ्गा सुरुङ मार्गमा गाडी गुडाउनु अघि नागडुङ्गा टनेल रन एन्ड वाक गरिएको छ। सड़क विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालको आयोजनामा दौड गरिएको हो। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले सुरुङ मार्गको विषयमा जनसूचना अभिवृद्धि गर्न कार्यक्रम गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म नमस्कार।

मौसम विभागको बाढी सूचना केन्द्रले राति देशका विभिन्न ठाउँका लागि सतर्कता सूचना जारी गरेको छ। केन्द्रले सिन्धुपाल्चोक, ललितपुर जिल्ला आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने हुँदा सो क्षेत्रमा ससाना खोलाहरूमा बाढ बढ्ने जोखिम रहेको जनाएको छ। पाल्पा अर्घाखाँची

0: कोशी बागमती कण्डकी र लुम्बिनी प्रदेशका 23 जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। पाँचथर, इलाम, झापा, सङ्घुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नागुट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा रोक लगाइएको हो। देशका विभिन्न भागमा बाढी पहिरोले 6 मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट नेपालतोक कटुन्जेपेसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी टोरपाटन, अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4-0 किलोमा पहिरो खस्दा खण्ड अवरुद्ध भएको हो। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगरमा पहिरो खस्दा कालीगण्डकी कर्कोट पूर्ण रूपमा अवरुद्ध भएको छ। यस वर्षको साउन 1 गतेसम्म मुलुकभर 69% क्षेत्रमा मात्र धान रोपाई सम्पन्न भएको छ।
1: कृषि विभागका अनुसार जम्मा 13,73,862 हेक्टर धान खेतीयोग्य जमिनमध्ये 9,58,574 हेक्टरमा रोपाई सकिएको हो। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईको गति सुस्त छ। गत वर्ष साउन 4 गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। यो आधारमा यस वर्षको रोपाई करिब 2.37%ले पछि परेको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सबैभन्दा धेरै भएको छ। त्यहाँ कुल धान खेतीयोग्य क्षेत्रफलको 90% रोपाई सम्पन्न भइसकेको छ। लुम्बिनीमा 80%, गण्डकीमा 78%, बागमतीमा 77% र कर्णालीमा 77% रोपाई भएको कृषि विभागले जनाएको छ। तर देशकै प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा भने रोपाईको गति सुस्त देखिएको छ। मधेसमा हालसम्म 57% मात्र रोपाई सम्पन्न भएको छ। यस्तै कोशी प्रदेशमा 54% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो। विभागले मनसुन थप सक्रिय भएसँगै बाँकी क्षेत्रमा पनि रोपाईले गति लिने अपेक्षा लिएको छ।
0: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानूनी ढंगले जुत्ता चप्पलको व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ। लेबल नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएका जुत्ता चप्पल लगायत उत्पादनको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री भएको गुनासो आएको विभागले जनाएको छ। विभागले सबै उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेताहरूलाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ। विभागले कानून व्यवहारका कार्य भए गरेको पाइएमा कानून बमोजिम कडाभन्दा कडा कारवाही गरिने बेहोरा सबैलाई जानकारी गराएको छ। अब खबर फटाफट।
2: वीरगंज भन्सार कार्यालयद्वारा गत आर्थिक वर्ष 2082-83 2,43,82 करोड राजस्व संकलन। भन्सार विभागको वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45%। जिल्लामै पहिलो पटक गुल्मीको मुसिकोट नगरपालिकाद्वारा नापी तथा भूमि प्रशासन सेवा शुरू। सेवाका लागि मजुवा वा तमघास धाउनुपर्ने बाध्यता अन्त्य। अबदेखि नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम लिन अनलाइनबाटै आवेदन दिन सकिने। प्रक्रिया पूरा भएपछि प्रतिनिधि मार्फत पनि सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम लिन मिल्ने। कमैया मुक्ति घोषणा भएको 26 वर्ष पूरा। सरकारले लाल पूर्जा दिएका 27,021 परिवारको जग्गाको श्रेष्ठता कायम भएन। मालपो धाउँदै वर्षौं बिते, समस्या जहाँको त्यही। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सड़क निर्माणका लागि 4 अर्ब बराबरको ठेक्का आह्वान। ठेक्का प्रक्रिया शुरू भएसँगै लामो समयदेखि रोकिएको सड़क निर्माणले गति लिने आशा। र बाँकेको खजुरामा रहेको सुशील कोइराला भर्खर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन। 20 किलोमिटर क्षमताको आफ्नै अक्सिजन गुमानी गर्नुपर्ने

0: SBS गोरखा रेडियो हो।
1: तलाको नानुहरू हेर्दिनहरू
2: हो जस्तो छ,
1: हामीले त खुब जिस्का जस्तो छ नि,
2: आज जमाउनु पर्छ है,
1: आज रोटी घरमा जमाउनु पर्छ है त।
2: ल हुन्छ,

विश्वकप फुटबलमा तेस्रो स्थानको लागि इङ्ल्यान्ड र फ्रान्स बीचको खेल अहिले भर्खर सुरु हुने चरणमा रहेको छ। यो खेल अहिले सुरु हुने क्रममा रहेको छ र यो खेल मायामी स्टेडियममा हुन लागेको छ। खेलका लागि रेफ्री जेसस भ्यालेन्जियाना साइज तोकिनु भएको छ। पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाई अभियान सुरु गरेको हो। सरसफाईको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाई गरिएको कोष सञ्चालक परिषद सदस्य केदारमान भण्डारूले जानकारी दिनुभएको छ। शनिबारको सफाईका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोका अघिको क्षेत्र एवं प्रवेश मार्ग क्षेत्रमा पनि सफाई गरिएको छ। दक्षिणामूर्ति उमाकुण्ड

0: नेचुरल प्रोडक्ट केमिस्ट्री ल्याब
1: जडीबुटीले चाहिँ लुतो घाउहरुमा काम गर्ने कि नगर्ने, यदि गरेछ भने के औषधि गुण त्यहाँ छ कम्पाउन्ड त्यो पत्ता लगाएर त्यसलाई टेस्ट गरेर अनि मार्केटमा चाहिँ त्यसलाई लैजाने। यो हाम्रो बायोसेफ्टी क्याबिनेट हो।
2: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका 20 बालबालिकाको उद्धार गरेको छ।
3: मन्त्रालयका अनुसार बाल हेल्पलाइन र मन्त्रालयको संयुक्त टोलीले बाल गृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाल गृहको सरसफाई अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरूम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटा स्थानमा राखिएको भेटिएको पाइएको छ। यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइनको समन्वयमा पहिलो चरणमा 2 वर्षभन्दा कम उमेरका 20 बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। उद्धार गरिएका बालबालिका मध्ये 12 बालक र 8 बालिका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस सम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानूनी काम अघि बढ़ाइसकेको जनाएको छ। साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।
2: दाङको तुलसीपुरमा जंगली च्याउ खाएर बिरामी भएका एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 3 बल्लेकी 36 वर्षीय दिपापुन मगरको मृत्यु भएको हो। गत असार 31 गते जंगलबाट लागेको च्याउ खाँदा 2 परिवारका 7 जना बिरामी परेका थिए। दिपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि कोराई लगिएको थियो। कोराईमा उपचार सम्भव नभएपछि सेक्सन अस्पताल कोहलपुर नै जाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। भारतको नयाँ दिल्लीमा आमरण अनसन बसिरहेका अभियन्ता सोनाम वाङचुकलाई प्रहरीले जबरजस्ती उठाएर अस्पताल पुर्याएको छ। 20 दिनको अनसनका क्रममा वाङचुकको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अदालतको आदेश अनुसार अस्पताल लगिएको दिल्लीका प्रहरी उपायुक्तले बताएका छन्। स्थानीय प्रशासनले जन्तर मन्तर क्षेत्रमा गरिएको अनसनको समर्थनमा उत्रेकालाई दैनिक जीवनयापनमा अवरोध नगर्न पनि भनेको छ। राष्ट्रिय परीक्षा प्रणालीमा समस्या देखाउँदै अनसन बसेका 59 वर्षीय वाङचुकका समर्थकहरूले शिक्षा मन्त्रीको राजीनामा मागेका छन्। जोर्डनमा 2 जना अमेरिकी सैनिकको निधन भएको छ। अर्का 1 जना बेपत्ता छन्। अमेरिकी सेन्ट्रल कमान्डले इरानी ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनको प्रतिरक्षा गर्ने क्रममा उनीहरूको निधन भएको जनाएको छ। Washington-based BBC's Nick Johnson.
4: We know from last night that Jordan said it had actually intercepted around 10 missiles fired at Jordan. There were no reports of any damage, but we've heard that these service members have been killed. We've also heard that 4 other US service members have been taken to Jordanian hospitals with injuries.
2: Nagdunga Surung Margama gadi gudaunu aghi Nagdunga tunnel run and walk gariyeko cha. र विश्वकप फुटबलको 3rd स्थानको लागि फ्रान्स र इङ्ल्यान्ड बीच भइरहेको खेलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले पनि गर्नुभएको छ। अहिलेसम्मका खबर एकदम नमस्कार, म महेन्द्र।
5: यो PFBS गोर्खा रेडियो हो।

विश्वकप फुटबलको तेस्रो स्थानका लागि जारी खेलमा नयाँ रेकर्ड बनेका छन्। अमेरिकाको मायामीमा भइरहेको खेलमा फ्रान्स विरुद्ध इङ्ल्यान्डले दोस्रो छिटो गोल गरेको छ। इङ्ल्यान्डका लागि डेक्लान राइसले खेल सुरु भएको तेस्रो मिनटमै गोल गर्नुभएको हो। यस्तै 18 मिनटमा एस्नी कुन्साले गोल गर्दा बाँकी दुई गोल बुकायो साकाले गर्नुभएको छ। फ्रान्सका लागि पनि नयाँ रेकर्ड बनेको छ। फ्रान्स कुनै पनि विश्वकपमा चार गोलले पछि परेको यो पहिलो पटक हो। पहिलो हाफसम्म इङ्ल्यान्डले फ्रान्स विरुद्ध 4-0 अग्रता लिइरहेको छ। सरकारले विद्युत खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गर्ने लक्ष्यअनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिइएको छ। विद्युतीय पूर्वाधार निर्माणका लागि 80 अर्ब लगानी गरिँदैछ। विद्युत प्राधिकरणले पनि आफ्नै स्रोतबाट प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नतिमा लगानी गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका 12 प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म 66 केबी वा सोभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाइ 7848 सर्किट किलोमिटर पुग्नेछ। हाल प्रति व्यक्ति वार्षिक विद्युत

0: गतेसम्म देशभर 72.14% धान रोपाई सम्पन्न भएको थियो। यो आधारमा यस वर्षको रोपाई करिब 2.37% पछि परेको देखिन्छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सबैभन्दा धेरै भएको छ। त्यहाँ कुल धान खेती योग्य क्षेत्रफलको 90% रोपाई सम्पन्न भइसकेको छ। लुम्बिनीमा 80%, गण्डकीमा 78%, बागमतीमा 77% र कर्णालीमा 77% रोपाई भएको कृषि विभागले जनाएको छ। तर देशकै प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस र कोशी प्रदेशमा पनि रोपाईको गति सुस्त देखिएको छ। मधेसमा हालसम्म 57% मात्र रोपाई सम्पन्न भएको छ। यस्तै कोशी प्रदेशमा 54% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ, जुन सबै प्रदेश मध्ये सबैभन्दा कम हो। विभागले मनसून थप सक्रिय भएसँगै बाँकी क्षेत्रमा पनि रोपाईले गति लिने अपेक्षा लिएको छ।
1: अब खबर फटाफट।
2: वीरगंज भन्सार कार्यालयद्वारा गत आर्थिक वर्ष 2082/83 2,43,82 करोड राजस्व संकलन। भन्सार विभागको वार्षिक लक्ष्यमा वीरगंज कार्यालयको योगदान 41.45%। जिल्लामै पहिलो पटक गुल्मीको मुसिकोट नगरपालिकाद्वारा नापी तथा भूमि प्रशासन सेवा शुरू। सेवाका लागि मजुवा वा तम्घास धाउनु पर्ने बाध्यता अन्त्य। अबदेखि नेपाल टेलिकमको हराएको वा बिग्रेको सिम कार्डको सट्टा नयाँ सिम लिन अनलाइनबाटै आवेदन दिन सकिने। प्रक्रिया पूरा भएपछि प्रतिनिधि मार्फत पनि सम्बन्धित सेवा केन्द्रबाट नयाँ सिम लिन मिल्ने। कमैया मुक्ति घोषणा भएको 26 वर्ष पूरा। सरकारले लाल पूर्जा दिएका 27,021 परिवारको जग्गाको श्रेष्ठता कायम भएन। मालपोत धाउँदै वर्षौं बिते, समस्या जहाँको त्यही। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सड़क निर्माणका लागि 4 अर्ब बराबरको ठेक्का आह्वान। ठेक्का प्रक्रिया शुरू भएसँगै लामो समयदेखि रोकिएको सड़क निर्माणले गति लिने आशा। र बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन। 20 किलोलिटर क्षमताको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हट्यो।
1: मौसम विभागको बाढी सूचना केन्द्रले राति देशका विभिन्न ठाउँका लागि सतर्कता सूचना जारी गरेको छ। केन्द्रले सिन्धुपाल्चोक ललितपुर जिल्ला आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुन सक्ने हुँदा सो क्षेत्रमा ससाना खोलाहरूमा बाह बढ्ने जोखिम रहेको जनाएको छ। पाल्पा, अर्घाखाँची, रूपन्देही र आसपासको क्षेत्रका लागि पनि सही प्रकारको सूचना दिइएको छ। र पशुपति क्षेत्रमा साउने सम्भारको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सम्भारको तयारी स्वरूप गत हप्तादेखि सफाई अभियान सुरु गरेको हो।

0: विश्वकप फुटबलको तेस्रो स्थानको उपाधि इङ्ल्यान्ड नजिक पुगेको छ। अमेरिकाको मायामीमा भइरहेको खेलमा फ्रान्समाथि 5-4 जित नजिक पुगेको हो। इङ्ल्यान्डका लागि बुकायो साकाले ह्याट्रिक तथा एजरी कोन्सा र डेक्लान राइसले एक एक गोल गर्नुभएको छ।
1: In the closing stages of the match, Bukayo Saka. He can! Great penalty. Maignan no chance. It's a World Cup hat-trick for Bukayo Saka.
0: फ्रान्सका लागि एम्बापेले 2 तथा बार्कोलाले 1 गोल गर्नुभएको हो र भर्खरै मात्र इङ्ल्यान्डले अर्को गोल थपेर नतिजालाई 5-4 बनाएको छ। विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा नयाँ रेकर्ड बनेका छन्। अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्सका किलियन एम्बापेले विश्वकपमा सर्वाधिक गोलकर्ताको नाम दर्ता गर्नुभएको छ। उहाँले आफूले खेलेका जम्मा 22 गोल गर्नुभएको छ। यो संख्या अर्जेन्टिनाका लियोनल मेसीको भन्दा 1 गोल बढी हो। एम्बापेले यही विश्वकपमा गोल्डेन बुटको दावेदारी पनि पस्कनु भएको छ। उहाँले जारी विश्वकपमा 10 गोल गर्नुभएको छ। फाइनल खेल बाँकी रहँदा मेसीले 8 गोल गर्नुभएको छ। फ्रान्स विरुद्ध इङ्ल्यान्डले आफ्ना लागि दोस्रो छिटो गोल गरेको छ। इङ्ल्यान्डको लागि डेक्लान राइसले खेल सुरु भएको 3 मिनटमै गोल गर्नुभएको हो। नेपालमा बालबालिकामाथि भएको यौन शोषण सम्बन्धी घटनामा दोषी अमेरिकी नागरिक आफ्नै मुलुकमा पनि दोषी ठहर भएका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान पश्चात नेपालमा जेल चलान भएका 58 वर्षीय किनेत कुम्स अमेरिकामा पनि दोषी ठहर भएका हुन्। अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले तयार गरेको मुद्दामा कुम्स विरुद्ध अमेरिकी संघीय अदालतले पनि फेरि दोषी ठहर गरेको छ। सन् 2016 नेपाल आएका ती अमेरिकी नागरिकले 8 बालबालिकामाथि यौन शोषण गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। दोषी कुम्सको सजाय 28 अक्टोबर निर्धारण हुनेछ। कपिलवस्तुमा कारले 4 सवारी साधनलाई ठक्कर दिँदा 11 घाइते

0: अर्थशास्त्री समेतका पाण्डेको 87 वर्षको उमेरमा शुक्रबार साँझ विशालनगर निवासमा निधन भएको हो। पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गर्न कङ्ग्रेसका सभापति गगन कुमार थापा, नेकपा नेता नारायण कादी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रलोपाका सन्तोष परियार लगायत आर्यघाट पुग्नु भएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नवप्रवर्तनका नयाँ अवधारणा ल्याउन आह्वान गर्नुभएको छ। पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस भ्रमण गरेर उहाँले स्वाग्रह गर्नुभएको हो। विश्वविद्यालय र क्याम्पसले गरेका अनुसन्धान तथा आविष्कार केन्द्रको अवस्था पनि हेरेको भन्दै उहाँले नयाँ अवधारणा ल्याउन भनेको बताउनु भएको छ।
1: पोखरा युनिभर्सिटीको विद्यार्थीहरूलाई हेर्नुहोस् त है, विद्यार्थीहरूले यहाँ पढ्ने विद्यार्थीहरू नेचुरल प्रोडक्ट केमिस्ट्री ल्याब
2: जडीबुटीले चाहिँ लुतो घाउहरूमा काम गर्ने कि नगर्ने, यदि गरेछ भने के औषधि गुण त्यहाँ छ कम्पाउन्ड त्यो पत्ता लगाएर त्यसलाई टेस्ट गरेर अनि मार्केटमा चाहिँ त्यसलाई लैजाने। यो हाम्रो बायोसेफ्टी क्याबिनेट हो।
0: महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका 20 बालबालिकाको उद्धार गरेको छ।
3: मन्त्रालयका अनुसार बाल हेल्पलाइन र मन्त्रालयको संयुक्त टोलीले बाल गृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाल गृहको सरसफाई अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरूम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटा स्थानमा राखिएको भेटिएको पाइएको छ। यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइनको समन्वयमा पहिलो चरणमा 2 वर्षभन्दा कम उमेरका 20 बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। उद्धार गरिएका बालबालिका मध्ये 12 बालक र 8 बालिका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस सम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानूनी काम अघि बढ़ाइसकेको जनाएको छ। साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
0: अहिले सुनेको खबर एकदिन। नमस्कार।

0: विश्वकप फुटबलमा तेस्रो स्थानको उपाधि इङ्ल्यान्डले कब्जा गरेको छ। अमेरिकाको मायामीमा भएको खेलमा फ्रान्समाथि 6-4 रोमाञ्चक जितका साथ इङ्ल्यान्ड तेस्रो भएको हो। इङ्ल्यान्डका लागि बुकायो साकाले ह्याट्रिक तथा एजरी कोन्सा, जुड बेलिङ्गम र डेक्लान राइसले एक एक गोल गर्नुभएको हो।
1: In the closing stages of the match, Bukayo Saka. He can! Great penalty. Maignan no chance. It's a World Cup hat-trick for Bukayo Saka.
0: France lagi Mbappe le 2 tatha Barcola ra Dembele le ek ek gol garnu bhayeko ho. Gayeko 24 ghanta ma deshka dherai thamma barsha bhayeko cha. मौसम विभागको वर्षा रेकर्ड मापन केन्द्रले दाङको ब्रह्मपुरमा 24 घण्टाभित्र 104 मिलिमिटर पानी परेको देखाएको छ। त्यसबाहेक अन्य ठाउँमा 100 मिलिमिटरभन्दा कम पानी परेको छ। झापा, अर्घाखाँची, दार्चुला, काठमाडौँ, कञ्चनपुर, रुकुम लगायत जिल्लामा 50 मिलिमिटरसम्म पानी परेको केन्द्रले उल्लेख गरेको छ। वर्षाका कारण महाकाली नदी जलाधार अन्तर्गतको बैतडीको जमादीगढ केन्द्रमा पानीको सतह बढेको भन्दै साइरन बजाइएको छ। यस्तै सरकारले बाढी, पहिरो तथा डुबान जस्ता मनोरञ्जन्य विपदको जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्र प्रभावित जिल्लामा सवारी साधन चलाउन दिने भएको छ। देशका 21 जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडक खण्डमा सवारी साधनमा सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनु भएको छ। कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ। जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ। नारायणगढ मुगलिन काठमाडौँ सडकमा राति 10 बजेबाट यात्रा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले छिमेकी धादिङ जिल्लामा समेत पानी परेको भन्दै गाडी सञ्चालनमा रोक लगाएको हो। सिडिओ गणेश अर्यालले अर्को सूचना नआउन्जेल गाडी सञ्चालनमा रोक लाग्ने सूचना प्रकाशित गर्नुभएको छ। राति पहिरो सम्भावित सडकमा जोखिम बढ्ने भएकाले रोक लगाइएको उहाँको भनाइ छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले अन्तर्राष्ट्रिय विकासको अवधारणामा पुरानो साग फिर्ता ल्याउन राष्ट्रसङ्घ एजेन्सीलाई सुझाव दिनुभएको छ। राष्ट्रसङ्घ विकास कार्यक्रम युएनडिपी नेपालको 60 वर्षगाँठ कार्यक्रममा मन्त्री वाग्ले